नहीं किया। उसे दरजीवी को बंद दिखतूर को मवारिया को बजंजी जी रोजनामयत श्रीने हजमारा वे जी शसत ओ हफ्ते ओ हफ्ते रुका जी को बिस्तु नह बेनुक से वसाला हजार जी दबेशा। ओ दिखतूर ताला को बिलाने जी रोजनामयत श्रीने हजमारा वे जी हफ्ते बेनुक रुका वे जी हजदा نها سال 1000 نسبت به نها در کوی کوچیه. اولیور، امکیشون دوی خیلی کمی آیرو که اجولیان رو برابون ریارات یو دلار و گلک سپاس شبو که هدر کرناوا و هر دب هندکی فخاشی ده بمینه.